0: ऑल राइट जी, सो वेलकम बैक। हम आ चुके हैं वापस और आप सब सुन रहे हैं प्रोग्राम कुकिंग स्पेशल विद मी फातिमा खान एंड वी हैव कुकिंग एक्सपर्ट विद द आफताब। इसी के साथ साथ हमें आमना जैदी मैसेज करती हैं, कहती हैं अस्सलाम वालेकुम, आलू पालक की तरकीब बता दें।
1: चलें जी, आलू पालक का नोट कर लीजिएगा। आपको पसंद है आलू पालक?
0: जी बहुत अच्छी लगती है,
1: बहुत मजे की आती है आलू पालक। अच्छा, वो जो जैसे पंजाब वाले बनाते हैं ना, वो गोश्त के अंदर बनाते हैं, उनकी तो हर शादी में मस्त होता है पंजाब वाले।
0: अच्छा।
1: लेकिन वो लोग गोश्त के साथ बनाते हैं और वो लोग ब्राउन जो तड़के वाले राइस होते हैं ना, उनके साथ खाते हैं। तो अच्छा, इस तरह से जैसे आपने एक किलो पालक लेनी है और एक गड्डी आपने ले लेनी है मेथी की, तकरीबन आधा किलो आपने मेथी ले लेनी है, आधा किलो आपने आलू ले लीजिएगा और इसके अंदर एक पाव टमाटर ले लेना, एक पूरी गड्डी आपने लहसुन की, साथ में आपने चार पांच गोल वाली मिर्चें, चार पांच हरी वाली मिर्चें, आधी चाय का चम्मच नमक, आधी चाय का चम्मच हल्दी। आपने क्या करना है, आलू पालक मेथी सबको एक साथ काट लेना, काट के अच्छी तरह से आपने धो लेने। उसके बाद आपने क्या करना है, ऑयल गर्म करना है, उसमें लहसुन और गोल मिर्चें डाल दीजिएगा, उसमें खुशबू आने लगी। तो अब आपने क्या करना है, इसमें आलू पालक मेथी डाल देना, साथ में आपने बारीक कटे हुए टमाटर भी डाल देना और फिर नमक और हल्दी डाल के इसको आपने ढक देना है। ठीक है, ढक देना 10-15 मिनट के बाद ये खूब सारा पानी छोड़ देगी, आलू भी तकरीबन गल जाएंगे, मेथी भी पालक। फिर इसको अच्छी तरह से आपने भुनाई करनी है। अच्छी तरह से जब भुनाई करेंगे तो बारीक कटी हुई इसपे हरी मिर्चें डाल देना और थोड़ा सा अगर आखिर में मक्खन डाल दें तो बहुत मजे की बनती है, और पिसा गरम मसाला। तो इस तरह से आलू पालक जो है तैयार हो जाती। मेथी जरूर डालिएगा, मेथी से बड़े मजे का टेस्ट आता है।
0: ओके, जबरदस्त हो गया। तो भाई आपको आलू पालक की रेसिपी भी रिदा ने जो है वो बता दी है। इसी के साथ साथ हम ब्रेक पे जाने से पहले टिक्कों की बात कर रहे थे, तो टिक्के आसानी से बन सकते हैं, तो रिदा रेसिपी बताते हैं आप हमें।
1: टिक्कों का ये है कि आपने जैसे एक मुर्गी के चार चिकन टिक्का पीस ले लेने, ठीक है, उसको आपने गहरे गहरे कट के निशान लगाने हैं। अब एक पानी के अंदर डालिएगा, साथ में आपने दो खाने के चम्मच सिरका और एक खाने का चम्मच नमक डाल के इसको आपने 2-3 घंटे या रात भर आपने भिगो देना। उससे क्या होगा, एक तो चिकन बड़ा अच्छा सॉफ्ट हो जाएगा, दूसरा उसकी स्मेल खत्म हो जाएगी, तीसरा उसमें से जो ब्लड निकलता है वो भी खत्म हो जाएगी। ठीक है, उसके बाद आपने पानी में से निकाल देना है, इसको छन्नी में रखिएगा। अब इसका मसाला तैयार करिएगा। मसाला इस तरह से तैयार करेंगे, आपने 2 खाने के चम्मच साबुत धनिया, 2 खाने के चम्मच जीरा, 1 चाय का चम्मच अजवाइन, इनको हल्का सा भून के इसको पीस लेना। पीसने के बाद इसमें लाल मिर्च पाउडर डाल देना तकरीबन 1 खाने का चम्मच, हल्दी डाल देना 1 चाय का चम्मच, पिसा गरम मसाला 1 चाय का चम्मच, चाट मसाला 1 खाने का चम्मच, थोड़ा सा आपने 4-5 खाने के चम्मच लीमू का रस ले लीजिएगा और आधा कप के जितना आपने दही और थोड़ा सा आपने जर्दे का रंग। ये तमाम चीजें आपने दही के और मसाले में मिक्स करके अब चिकन टिक्का पर लगाकर 2 खाने के चम्मच बेशक ऑयल भी लगा देना, लगाकर अपने आधा एक घंटा रख देना। उसके बाद आपने क्या करना है, इसको एक बड़ा पतीला लीजिएगा, उस पतीले में पूरा फैला देना और ढक देना।
0: ठीक है,
1: एक साइड से इसका गलेगा, फिर दूसरी साइड पे इसको टर्न कर देना, दूसरी साइड से भी अच्छी तरह से गल जाएगा। अब 1 कप ऑयल लीजिएगा, ऑयल को खूब अच्छी तरह से गर्म कर लीजिएगा। जब ऑयल बहुत अच्छे से गर्म हो जाएगा तो गर्म गर्म ऑयल इसके ऊपर डालेगा, उससे इसका कलर बड़ा अच्छा आ जाता है और आखिर में आपने कोयले का स्मोक देना है। तो इस तरह से मजेदार चिकन टिक्का जो है तैयार हो जाएंगे।
0: बिल्कुल ठीक है, तो चिकन टिक्का की रेसिपी भी रजा ने आपको बता दी है। अति अफजल कहती है सिंपल सैंडविचेस बता दें।
1: देखिए, आपने इस तरह करना है कि आप 1 पाव चिकन ले लेना, ठीक है, चिकन के अंदर काली मिर्च, थोड़ी सी नमक, काली मिर्च नमक और सोया सॉस डाल के उसको अच्छी तरह से आपने उबाल लेना। जब वो गल जाएगा अब आपने क्या करना है, इसके रेशे कर लेना। रेशे करने के बाद 2 अंडे बॉईल कर लेना, अंडों को बारीक बारीक आपने चॉप कर लेना। अब इसमें थोड़ी सी काली मिर्च, थोड़ा सा नमक, 2 खाने के चम्मच आपने इसमें मक्खन डाल देना है और आधा कप की जितनी आपने इसमें मायनीज डाल देनी है। इन सारी चीजों को आपने मिक्स कर लेना है। मिक्स करने के बाद ब्रेड के स्लाइसेस लीजिएगा, उसके अंदर आपने ये लगाना है, ऊपर दूसरा स्लाइस रखना और साइडों से इसके किनारे काट लेना। किनारे काटने के बाद इसको ट्रायंगल शेप में कट कर लेना। तो इस तरह से चिकन सैंडविचेस जो है तैयार हो जाएंगे, इजी, बिल्कुल आसान से। चिकन नहीं डाले तो खाली आप अंडों के भी बना सकते हैं।
0: हाँ, वो भी बड़े मजे के लगते हैं, अंडे वाले भी ना, बॉयल एग वाले ना।
1: जी जी, वो भी बड़े
0: अच्छे, वो भी अच्छे लगते हैं। और मुझे लगता है कि जब सैंडविच की कोई भी फिलिंग आप बनाए ना, वो वाकई में बहुत मजे की लगती है, क्योंकि सैंडविचेस जो है वो एक मोस्ट फेवरेट डिशेज में से एक होते हैं। آل رائٹ جی, اسی کے ساتھ ساتھ آپ ہمیں 3636 پہ میسج کر سکتے ہیں, یعنی کہ آپ نے کرنا کچھ یوں ہے کہ اپنے موبائل کے رائٹ میسج آپشن میں جانا ہے, کے ایچ آئی لکھنا ہے, اسپیس دینا ہے, اپنا میسج ٹائپ کر کر سینڈ کر دینا ہے 3636 پہ. ساتھ ہی ساتھ ہم ایف ایم 100 کے آفیشیل فیس بک پیج پر بھی لائیو جا رہے ہیں, تو آپ وہاں بھی کامنٹ کر سکتے ہیں. ردا, ساتھ ہی ساتھ ہمارے پاس ایک اور میسج آیا ہے کہ مجھے چکن حلیم کی ریسیپی بتا دیں, کیا یہ بہت ٹائم کنزیومنگ ہے؟
1: چکن حلیم اس طرح سے ہے کہ آپ نے کیا کرنا ہے, ایک کپ آپ نے گھیوں لے لینی ہے, ٹھیک ہے, اس کے بعد آپ نے ایک کپ مکس دالیں لے لیجیے گا, مونگ مسور ماش چنا, نہیں دو کپ گیہوں اور ایک کپ مکس دالیں, ان کو دھو کے ان کو ابال لیجیے گا, ابالنے کے بعد اس کو آپ نے گرائنڈ کر لینا. اب ایک کلو آپ نے لینا ہے چکن بون لیس, اس کے چھوٹے چھوٹے ٹکڑے کر لیجیے گا, ایک پیاز کو براؤن کیجیے گا, پیاز براؤن ہوگی اس کے اندر ادرک لہسن ڈالے گا ایک کھانے کا چمچ, اب چکن ڈال دینا, چکن ڈال کے اب اس میں دو چائے کے چمچ لال مرچ پاؤڈر بھر کے, ایک چائے کا چمچ ہلدی, ایک چائے کا چمچ آپ نے اس میں نمک ڈال دینا, اس کو آپ نے گلنے کے لیے رکھ دینا. جب چکن گل جائے گا اب آپ نے کیا کرنا ہے, آدھی چائے کا چمچ جائفل, آدھی چائے کا چمچ جوتری وہ ڈال دینا, چار پانچ ہری مرچیں کوٹ کے ڈال دینا, اس کے بعد ایک گڈی آپ نے پودینہ ڈال دینا, ٹھیک ہے. اب حلیم کو اور جو دانوں کو ان کو سب کو مکس کر کے اچھی طرح سے آپ نے گوٹا لگانا, گھوٹا لگاتے وقت تھوڑی سی فرائی پیاز آدھا کپ ڈال دینا اور خوب اچھی طرح سے اس کا گھوٹا لگا دینا, اس کے بعد آپ نے پیاز کو براؤن کرنا ہے اور اس کا تڑکا لگا دینا, تو بہترین قسم کی حلیم جو ہے تیار ہو جائے گی.
0: بالکل ٹھیک ہے بھائی, حلیم کی ریسیپی بھی آپ کو بتا دی گئی ہے. حلیم از سو یمی, حلیم تو مطلب بہت ہی اچھا لگتا ہے, وہ آپ چاہے چمچے کے ساتھ کھائیں چاہے آپ روٹی کے ساتھ کھائیں, وہ دونوں صورت حال میں نا بہترین لگتا ہے, اور ساتھ میں اگر اس کے اوپر تلی ہوئی پیاز پڑی ہو تو اوہ ہو, چار چاند لگ جاتے ہیں حلیم میں بھائی. تو حلیم کی ریسیپی شامل کرنے کے بعد ساتھ ہی ساتھ ہم اپنی نیکسٹ ریسیپی کی جانب بھی جائیں گے. میسجز ہمارے پاس آ رہے ہیں جسے ہم شامل کریں گے. اچھا رضا, چنا پلاؤ کی ریسیپی آئی ہے اور وہ یہ کہہ رہے ہیں کہ چنے پہلے سے بوائل کر کے رکھنے ہیں یا پانی میں تو نہیں گھٹ سکتے؟
1: نہیں, چنے کو ابال لیتے ہیں, چاولوں کو بھگو دیتے ہیں, ٹھیک ہے. اب میں اس طرح کرتی ہوں, میں کیا کرتی ہوں, جیسے آدھا کلو آپ نے چنے لے لیے اور تقریباً آدھا کلو چاول لے لیتی ہوں, دونوں برابر کوانٹٹی میں لے لیتی ہوں. چنوں کو آپ نے الگ سے ابال کے لیکن کھڑے کھڑے آپ نے الگ سے رکھ دینا,
0: ٹھیک ہے.
1: چاول کو آپ نے بھگو دینا, ایک پیاز لیجیے گا اس کو آدھا کپ آئل میں براؤن کیجیے گا, پیاز براؤن ہوئی تو آپ نے ہری مرچیں لے لینی ہے تقریباً 6 سے 7 عدد, ایک گڈی لہسن کی لینی ہے, ایک ٹکڑا ادرک کا, اس کو آپ نے کوٹ لینا. پیاز براؤن ہوا یہ مسالہ ڈالے گا اور پورا مکس گرم مسالہ جس میں آپ نے زیرا, تیز پتا, بڑی الائچی, چھوٹی الائچی, دو تین لونگ, ایک چائے کا چمچ کالی مرچ, ایک مٹھی بھر کے آپ نے گرم مسالہ ڈال دینا. پیاز کے ساتھ اس کو براؤن کیجیے گا, پیاز کے ساتھ براؤن ہوا 2 سے 3 آپ نے ٹماٹر سلائس میں کٹ کر کے ڈال دینے ہیں, اس کے بعد وہ جو ہری مرچیں لہسن وہسن سارا ڈال کے اس کو خوب اچھی طرح سے بھونے گا. اب پہلے اس میں چنے ڈالیے گا, 2 کپ پانی ڈال دیجیے گا, ابال آنے لگے تو بھیگے ہوئے چاول ڈال دینا, چاول ڈال کے اب تیز آگ کر لینا, ٹھیک ہے. جب اس کا پانی خشک ہو جائے تو اب آپ نے کیا کرنا ہے, اس کے اوپر پسی ہوئی جائفل جوتری, تھوڑا سا پسا گرم مسالہ, تھوڑی سی فرائی پیاز, ایک گڈی پودینے کی ڈال دینا اور 10 سے 15 منٹ دم پہ رکھ دینا, اس کے بعد آپ نے اس کو مکس کر لینا, تو بہترین قسم کا جو پلاؤ جو ہے تیار ہو جائے گا.
0: اوکے, یعنی لیشس. تو چنا پلاؤ کی ریسیپی ردا نے بتا دی ہے جو کہ بہت ہی مزے کا لگ رہا ہے سن کر بھی, اور سننے کے ساتھ ساتھ نا چنا پلاؤ بھی بہت مزے کا لگتا ہے, ایک یمی جو ہے وہ ریسیپی ہوتی ہے چنا پلاؤ کی. تو اس کی ریسیپی کے ساتھ ساتھ مزید میسجز کی جانب بھی چلیں گے, آپ ہمیں میسج کر سکتے ہیں 3636 پر, یا پھر آپ جو ہیں وہ بھی کر سکتے ہیں ہمیں ایف ایم 100 کے آفیشیل فیس بک پیج پر بھی آپ ہمیں جوائن کر سکتے ہیں اور اپنی پسند کی ریسیپیز پوچھ سکتے ہیں. اور ساتھ ہی ساتھ ہمارے پاس 2 منٹ کے بعد ہم لوگ جو ہے وہ بریک کی جانب بھی جا رہے ہیں, تو اسی لیے آپ جلدی جلدی میسج کریں تاکہ آپ کی ریسیپی ہم ایز سون ایز پاسبل جو ہے وہ شامل کر لیں. اسی کے ساتھ ساتھ آج کے کون کون سے دن منائے جاتے ہیں آج بھی ہم ذرا غور کریں گے اور آپ کو بتائیں گے کہ آج کوئی انٹرسٹنگ ڈے سیلیبریٹ ہو رہا ہے, بیکاز ردا کو بھی ہم روز بتا رہے ہوتے ہیں. آج ویسے انٹرنیشنل کلاؤڈ اپریسیشن ڈے ہے, دس از آلسو ویری فنی, ردا بادلوں کو بھی اپریشیٹ کرنے کا دن,
1: لیکن ہے نہیں ہے بادل
0: بادل نہیں ہے, یہ بات صحیح ہے, بالکل بھی کراچی میں اس وقت بادل نہیں ہے, لیکن مجھے حیرت ہو رہی ہے اس چیز کو دیکھے کہ ان کو بھی اپریشیٹ کیا جاتا ہے. لیکن یہ ہے کہ بادل اگر کالے کالے جیسے ابھی دسمبر میں اگست میں ہم نے بڑا اچھا ویدر ایکسپیرینس کیا, تو وہ بڑے اچھے خوبصورت بادل تھے, کبھی کالے بادل سمندری بادلوں کے گرد ڈھیرا تھا اور اسی کی وجہ سے جو ہے نا وہ موڈ بہت اچھا ہو رہا تھا. تو آئی ہوپ سو کہ اب مزید ہم آگے آنے والے دنوں میں ایسے ویدر کو ایکسپیرینس کریں. اور اسی کے ساتھ ساتھ ہم چلتے ہیں اپنی نیکسٹ ریسیپی کی جانب. کہ ردا مجھے ہری چٹنی کی ریسیپی بتا دیں کہ وہ ہری رہے, وہ اس کا رنگ خراب نہ ہو.
1: دیکھیں ہری چٹنی کے اندر اگر یا تھوڑا سا آپ نے سرکہ یا لیمن جوس ڈال دیں گے تو ہری چٹنی جو ہے وہ مطلب کالی نہیں پڑتی. جیسے آپ نے ایک گڈی آپ نے دھنیا لینا تو آدھی گڈی پودینا لینا, اس کے اندر آپ نے چار سے پانچ ہری مرچیں, چار سے پانچ جوے لہسن کے, ٹھیک ہے. ہری مرچیں وہ ذرا بڑی والی لیجیے گا, زیادہ تیز نہیں ہوتی ہے, ٹھیک ہے. ہری مرچیں وہ لے لیجیے گا. اس کے بعد آپ نے آدھا کپ کے جتنا آپ نے لیمو کا رس لینا ہے. اگر سرکہ ڈال رہے ہیں تو دو کھانے کے چمچ سرکہ ڈال دینا. لہسن, دھنیا, پودینا, ہری مرچیں, تھوڑا سا لیمو کا رس یا سرکہ اور نمک, ان تمام چیزوں کو ڈال کے بلینڈر کو اچھی طرح چلا لینا. تو آپ ایک ہفتہ بھی فریج میں رکھیں گے تو کالی نہیں پڑے گی.
0: اچھا, اتنا لمبا ڈیوریشن کیسے رہتا ہے؟
1: ہاں نہیں, خراب نہیں ہوتی. اس کے اندر سرکہ یا لیمو کا رس ڈال دیں گے.
0: ہاں یہ بات تو صحیح ہے. چلیں جی, بالکل اسی طریقہ کار کو فالو کریں. اور واقعی میں ہری چٹنی کا رنگ بہت اہم کردار ادا کرتا ہے. وہ جو ایک برائٹ کلر آتا ہے نا, اور اس کو کنٹینیو رکھنے کے لیے کہا کہ آپ نے نیمبو اور سرکہ,
1: یا نیمبو ڈال دیں یا سرکہ ڈال,
0: کوئی بھی ایک چیز آپ چوز کر سکتے ہیں جو بھی آپ کے پاس اویلیبل ہو. اور اس طرح آپ کا وہ جو ایک ہرا رنگ ہے ہری چٹنی کا وہ برقرار رہے گا. یہ بھی بہت اچھا لگتا ہے. ویسے آپ اگر یہ فرائڈ آئٹمس کھا رہے ہیں, سموسے رول کے ساتھ بھی بہت اچھی لگتی ہے, یہ پکوڑوں کے ساتھ بہت اچھی لگتی ہے, اور یہ چنا پلاؤ کے ساتھ بھی اچھی لگتی ہے.
1: جی جی بالکل
0: بالکل ایسے ہی ہے. تو آپ اس طرح
1: اس کے اندر دہی بھی مکس کر کے الگ سے دہی والی بنا سکتے ہیں.
0: یہ بات صحیح ہے, بالکل صحیح ردا نے کہا ہے. یہ ٹو ان ون بھی ہے, کبھی کبھی آپ دہی میں ملا لیں اور کبھی کبھی آپ ایسے جو ہے وہ اس کو استعمال کر سکتے ہیں. خیر جی, اسی کے ساتھ ساتھ ہم جو ہے وہ بریک کی جانب چلتے ہیں. آتے ہیں واپس بریک کے بعد, تو آپ نے کہیں نہیں جانا ہے.

0: Discover new horizons. Explore the world of music. Just listen to FM 100.
1: It's 7:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: 11.9% 11.9%
3: ओ भाई क्या है ये 11.99%? ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट, सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए।
4: पुरानी गाड़ी छोड़ो, नई गाड़ी का ख्वाब पूरा करने चलो, तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन। ये ऑफर महदूद मुद्दत के लिए है, शराइत और ज़वाबित लागू है।
2: 11.99%
5: خالص اجزاء بھروسےمند شفا شواب سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شواب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
6: HBL فریڈم اکاؤنٹ کے ساتھ مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ جہاں خواب Vaha HBL
7: 100 FM
6: Muft Fund Transfer Muft Checkbook Muft Online Banking aur behtareen Mobile App ki sahulat ke saath HBL Freedom Account
8: This program is brought to you by HBL Zari Banking ke paas hai. Poultry Farm, Fish Farm, Sarayalat aur Maveshiyon ke liye bhi karze ki aasan sahulat.
4: And purani gaadi chhodo, nayi gaadi ka khwab pura karne chalo. Kareebi HBL branch chalo ya apply karo online.
9: FM 100 Like us on facebook.com/FM247365
10: FM 247365